0: घरमै बसी बोर हुनुभयो? केही छैन, हामी छौँ नि। नमस्ते, म गायिका स्मिता दाहाल, सुनिरहनु होला
1: सुलभ मूल्यमा घर तथा अफिसमा समयमै उपलब्ध गराइने स्वस्थकर पिउने पानी
2: हिमालयन स्प्रिङ वाटर,
1: नेपाल गुणस्तर चिन्ह एनएस तथा आईएसओ मान्यता प्राप्त गुणस्तरीय पानी
2: हिमालयन स्प्रिङ वाटर। डेलिभरीको लागि फोन नम्बर 4332348 4330114।